0: てもにぎやかでした。
1: अब आप अपने तासुरात बयान करने की मशक करें. आप सफ़र से वापस आए हैं और किसी को बताना चाहते हैं कि सफ़र शानदार था. शानदार एक ई इसमें सिफत है.
0: सुबाराशी, सुबाराशी.
1: तो सामीन कोशिश करें.
2: सुबाराशिकात्ता देस, सुबाराशिकात्ता देस.
3: उम्मीद है आपने दुरुस्त जुमला बना लिया होगा.
1: اور اب اضافی معلومات کا کارنر. آج کا لفظ مکالمے میں ہاروسان نے استعمال کیا ہے, اسے اسی طرح یاد کر لیں.
4: اوکائری ناسائی.
1: اوکائری ناسائی یعنی دوبارہ خوش آمدید. کہیں باہر سے واپس آنے والے فرد سے کہا جاتا ہے. افراد خانہ یا بے تکلف دوست اسے مختصر کر کے صرف اوکائری بھی کہہ سکتے ہیں, جبکہ ہوٹل کا عملہ وغیرہ باہر سے واپس آنے والے مہمان کو زیادہ شائستگی کے ساتھ اوکائری ناسائی ماں سے کہے گا.
3: اب اسے مختلف افراد کی آواز میں سنیے.
5: اوکائری ناسائی.
6: اوکائری ناسائی.
1: اور اب آج کا مکالمہ ایک بار پھر سنتے ہیں. اس حصے پر خصوصی دھیان دیں جس میں میاں سفر کے بارے میں اپنے تاثرات بیان کرتی ہے.
4: اوکائری ناسائی. ناگانو وا دو دیشتا کا؟
7: سوگوکو تانوشیکاتا دیس. شاشین او تاکوسان توریماشیتا. سورے کارا او سوبا مو تابیماشیتا. توتیمو اوئیشیکاتا دیس.
4: سو دیس کا. یوکاتا دیس نے.
7: 長野の人はとても親切でした。
8: 楽しい旅行でしたね。
0: ミーヤーのトラベルガイド。
3: अब मिया का सफरी हिदायतनामा. मिया ने नागानो का सफर किया था, जो शिनकानसन बुलेट ट्रेन के जरिए टोक्यो से 1.5 घंटे की मुसाफत पर है. इस मुनासबत से जापान की बुलेट ट्रेनों के बारे में कुछ मालूमात पेश हैं.
1: हीरा, जापान आकर आपने शिनकानसन में सफर तो किया ही होगा.
3: जी, कई बार किया है. शिनकानसन की कई लाइनें हैं जो मुल्क के मुख्तलिफ इलाकों को जाती हैं. एक लाइन पर कई अकसाम की ट्रेनें चलती हैं, जिनके नाम भी अलग अलग हैं और डब्बों की साख्त भी.
1: शिनकानसन बुलेट ट्रेन इस्तेमाल करने की सूरत में मुख्तलिफ इलाकों का सफर आसान हो जाता है. टोक्यो स्टेशन से अक्सर बड़े शहरों तक के सफर में बहुत कम वक्त लगता है. मिसाल के तौर पर टोक्यो से क्योटो तक का 500 किलोमीटर का सफर 2 घंटे से कुछ ज्यादा वक्त में मुमकिन है.
3: مسافر کھڑکیوں سے باہر کا نظارہ کرتے ہیں یا پھر بینتو یعنی کھانے کے ڈبوں سے لطف اندوز ہوتے ہیں.
1: کئی مسافر کتاب پڑھتے ہوئے وقت گزارتے ہیں, جبکہ کچھ اونگتے ہوئے بھی نظر آتے ہیں. ڈبے پرسکون اور صاف ستھرے ہونے کے باعث سفر نہایت خوشگوار ہوتا ہے.
3: جی, اور یقیناً آرام دہ بھی.